0: دوستو جن احباب کے اسماء گرامی میں نے لیے ہیں اور بشمول ہمارے یہ نادیدہ لسنرس اور صوت مجاہد جو ہمارے ہمراہ آن لائن موجود ہیں کثیر تعداد میں، ان سب کا تمام سامعین اور ناظرین کی خدمت میں محبت اور عقیدت سے لبریز سلام، پیار اور دعائیں۔ ارے ہاں، ہم بھول گئے، ابھی تو بات ہوئی تھی بھگت سنگھ صاحب۔ آج کا گیت ہمارے سیگمنٹ ایک شاعر ایک گیت اور دو فنکار کو منتخب کیا ہے بھگت سنگھ صاحب نے، اور بھگت سنگھ صاحب تشریف لا چکے ہیں بزم میں لیڈ سے۔ ہماری غلطی کہ ہم نے ان کا نام نہیں لکھا تھا، ایک دم مجھے ذہن میں آ گیا کہ ابھی آغاز تو ان سے ہی ہوا تھا، اور انہوں نے ایک گیت سننا چاہا ہے جو ہم ان کی نظر کر دیں گے، لیکن ابھی نہیں، کمرشل کے فوراً بعد۔ تو ہمیں اپنے بہت ہی خوبصورت سے لسنر جناب وقار صاحب اور ان کے اہل خانہ کا تحفہ ان کی نظر کرنا ہے، اس کے بعد ہم آپ کا تحفہ آپ کی نظر کریں گے۔ لیکن میں کہنا چاہوں گا خوش آمدید، کل غیر حاضری رہی، ہمارے بڑے خوبصورت لسنر ہیں، سات سمندر پار پاکستان لیا پنجاب سے تشریف لاتے ہیں نذیر احمد صاحب، آج آغاز پروگرام میں ہی تشریف لے آئے ہیں اور پیج پر سب سے سبقت لے گئے ہیں۔ نذیر احمد صاحب لیا پنجاب پاکستان سے، ہم آپ کو دل کی گہرائیوں سے غزل اس نے چھیڑی میں خوش آمدید کہتے ہیں، اور ہمیشہ کی طرح وہی خوبصورت پیغام ان کا ہے کہ السلام علیکم، سدا سلامت رہیں، آپ کا پروگرام بہت اچھا ہے، کیونکہ آپ بہت اچھے ہیں اس لیے آپ کو پروگرام بہت اچھا لگتا ہے، میں بھی جس طرح آپ ایک ہی پیغام مجھے بھیجتے ہیں اسی طرح سے میں بھی آپ کے لیے وہی پیغام دہراتا ہوں کہ اللہ تعالیٰ آپ کو سلامت رکھے، صحت سے رکھے، اپنے حفظ و امان میں رکھے، نظر بد سے بچائے۔ یہ آپ کی ازحد محبت ہے کہ آپ اپنے قیمتی وقت میں سے وقت نکال کر ہمارے پروگرام غزل اس نے چھیڑی کی زینت پڑھانے کے لیے سات سمندر پار سے لیا پنجاب سے تشریف لا کر اس کی عزت و توقیر بڑھاتے ہیں۔ تو نذیر صاحب کا تحفہ بھی ان کی نظر کیا جائے گا، لیکن یہ سارے کام ہوں گے کمرشل کے وقفے کے بعد۔ دوستو، ایک بات میں آپ کو ان ایڈوانس بتا دوں جو میں سمجھتا ہوں کہ ہمارے سامعین کو اس کا علم ہونا چاہیے۔ آپ کو پتہ ہے کہ موسم سرما کا آغاز ہوا چاہتا ہے، ابھی تو خیر خزاں چل رہا ہے اور اتنی سردی نہیں ہے، لیکن میسیجز تمام سرجری سے لوگوں کو پہنچنا شروع ہو گئے ہیں کہ 2 اکتوبر کے بعد سے فلو جیب جن لوگوں کو فری لگتا ہے وہ تو اپنی سرجری سے رابطہ قائم کریں اور فلو جیب لگوائیں، اور جو لوگ پیسے دیتے ہیں وہ بھی اس موقع کو ہاتھ سے ضائع نہ جانے دیں، فلو جیب 2 اکتوبر کے بعد سے سرجریز میں موجود ہوگا، اور آپ کو پتہ ہے کہ فلو جیب آپ فارمیسی سے بھی لگوا سکتے ہیں۔ بطور خاص ہمارے وہ بزرگ جو کسی بیماری کا شکار ہیں، اندرونی شوگر ہے انہیں، ہارٹ کی پرابلم ہے یا اور کوئی بڑی بیماری لیے بیٹھے ہیں، ان کے لیے ازحد ضروری ہے موسم سرد موسم سے بچاؤ کا۔ تو فلو جیب کی آفر حکومت کی طرف سے شروع ہو گئی ہے، 2 اکتوبر کے بعد سے آپ اپنی سرجری سے رابطہ قائم کر کے اپائنٹمنٹ لے لیں اور فلو جیب جا کر لگوائیں، تاکہ موسم کا کچھ بھروسہ نہیں رہا۔ آپ سب جانتے ہیں کہ ایک دم کس قدر گرمی اور ایک دم کس قدر سردی، یہ جو گلوبل وارمنگ ہے اس نے تہبالا کر دیا ہے موسم کا، تو کوئی بعید نہیں کہ جس شدت کی گرمی سے ہم گزرے ہیں اتنی ہی شدت کی سردی بھی آ جائے۔ تو احتیاط لازم ہے، کمرشل سنیے۔
1: And online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका?
8: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का।
7: जो कि पायदार, मजबूत, खूबसूरत, डबल एंटीपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
8: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
7: फर्स्ट चॉइस
8: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
7: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
8: 01274317644।
9: फॉर क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
10: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
8: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
10: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है
8: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
10: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8 ATY।
8: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाई,
10: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
8: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
10: बालियां, अंगूठियां और हार,
8: जो दुल्हन करे सिंगार,
10: आज ही मामू काके की दुकान,
8: खालिस सोने की पहचान,
10: पाकिस्तान ज्वेलर से शरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
10: आपकी शान
8: हमारी आन,
10: क्वालिटी की पहचान,
8: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane, ब्रेडफोर्ड, BD95ER, 01274491442।
10: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, हमारा कब तक ऐसे ही करेंगे गुजारा।
8: अरे सेफ पे राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
10: बस, ट्रक, फोकलिफ्ट, टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
8: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम, सेफ पे राइडर।
10: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
8: 33 Wetley Lane, ब्रेडफोर्ड, 01274201679।
10: safewayrider.co.uk।
11: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
8: तो खुलकर क्यों नहीं कहती कि आज पेल्स जाने का इरादा है।
11: जी हाँ, पेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
8: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 days, पेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन। ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
12: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
13: ओपन 7 days, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, पॉन्ड, ब्रेडफोर्ड, 9627229622।
12: लव फर्नीचर, फर्नीचर यू लव।
1: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.